नमस्कार, प्रिन्स मिडियाको 96.9 एफएम मार्फत हजुरहरूसँग जोडिनको लागि आइसकेको छु म पुरु थिम्सिना। नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल मार्फत हजुरहरूसँग हामी समसामयिक खबर जानकारीहरू, कुराकानी अनि मिठा मिठा गीत सङ्गीतहरू लिएर आउने गर्दछौँ। श्रोता, प्लेन्स मिडियाको 96.9 एफएम मार्फत यहाँहरू कार्यक्रम नमस्ते नेपालसँग सोमबार बेलुका 8 बजे प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ। यति लामो समयदेखि हजुरहरूले दिनुभएको साथ सहयोगको लागि धन्यवाद दिँदै आजको कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु।

बुद्धको भूमि नेपाल, शान्तिको भूमि नेपाल। पक्कै पनि श्रोताहरू, नेपालमा चाहिँ बुद्ध जन्मिनु भएको थियो र बुद्धले गर्दाखेरि नेपाल र नेपालीलाई चाहिँ धेरैवटा देशमा चिनाउने चाहिँ मौका चाहिँ पाएको छौँ नेपालीले आफूले आफूलाई। र सधैँ नै यो एउटा हाम्रो नेपाली हुनुमा चाहिँ गर्व जोडिएर बस्छ। र मैले बुद्धको गीत बजाएर त्यो सन्दर्भ ल्याउँदै गर्दाखेरि चाहिँ मैले बुद्ध जयन्ती केही दिन अगाडि मात्र थियो, 1 मेमा परेको थियो योपल्ट, र नेपाली डेट अनुसार चाहिँ 18 गते परेको थियो, जुन चाहिँ शुक्रबार थियो। र बुद्ध जयन्तीमा चाहिँ ढिलै भए पनि सम्पूर्ण बुद्ध धर्म मान्नुहुनेहरूलाई पनि शुभकामना त छँदैछ, साथसाथै बुद्ध चाहिँ हाम्रो एउटा

0: नेपालीको चाहिँ जुनसुकै धर्म मान्ने भए पनि एउटा राष्ट्रिय राष्ट्रिय भगवान् या भनौँ राष्ट्रिय एम्बेसेडर होइन संसारमा चिनाउने भएको भएर सबैलाई चाहिँ बुद्ध जयन्तीको चाहिँ धेरै धेरै धेरै धेरै शुभकामना दिन चाहन्छु। कार्यक्रम नमस्ते नेपालमा फेरि पनि स्वागत गर्छु। म तपाईँहरूकै होस्ट पुरुतिम सिन्हा र नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले सुरु गरेको यो रेडियो कार्यक्रम धेरै लामो इतिहास बोकेको छँदैछ र मैले सकेसम्म न्युजिल्यान्डमा चाहिँ हामी नेपालीहरूलाई फरक पर्ने अपडेटहरू दिने प्रयास गर्छु र कहिलेकाहीँ गीत सङ्गीतले पनि मनोरञ्जन गराउँछु र केही इन्टरभ्युजहरू पनि हुन्छन्। तर अब अहिले आजको कार्यक्रममा चाहिँ इन्टरभ्यू पनि छैन र केही धेरै अपडेट पनि नभए पनि एउटा इम्पोर्टेन्ट अपडेट छ, विशेष गरी क्राइस्ट चर्च बासीहरूको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट अपडेट छ र त्यो अपडेटको बारेमा म एकैछिन कुरा गर्छु।
1: नमस्ते नेपाल, नमस्ते नेपाल।

0: श्रोताहरू, त्यो अपडेट चाहिँ के सम्बन्धी हो भन्दाखेरि, हाम्रो यो क्राइस्टचर्चमा नयाँ खुलेको जुन स्टेडियम छ, त्यो वान न्युजिल्यान्ड स्टेडियम, त्यहाँ चाहिँ विभिन्न म्याचहरू त भइ नै रहेको छ होइन, तर अब आउने 8 मेमा चाहिँ एकदमै ठुलो, अब आउने फ्राइडे 8 मेमा चाहिँ एकदमै ठुलो इभेन्ट म्याच हुँदैछ, र त्यो चाहिँ रग्बी क्लब रग्बी म्याच रहेको छ, सुपर रग्बी पेसिफिक भनेर, अनि क्रुसेडर्स र ब्लुज बिचमा चाहिँ रग्बी म्याच हुँदैछ, र आई थिङ्क बेलुका 7 बजे र 5 बजे सुरु हुने त्यो कार्यक्रम चाहिँ एकदमै ठुलो क्राउड हुने भन्ने एक्सपेक्टेसन छ, र 25,000 जति मान्छेहरू चाहिँ भेला हुन्छन् भन्ने पनि एउटा अनुमान छ, र त्यही कारणले गर्दाखेरि यदि अपडेट चाहिँ अब यो अपडेट डेफिनेटली रग्बी मन पराउनु हुनेहरूले या त भनौँ स्टेडियम भिजिट नगर्नुभएको ले चाहिँ अब त्यहाँ गएर गर्दा भइहाल्यो, त्यो त भइहाल्यो, अर्को कुरा चाहिँ यदि क्राइस्टचर्च वरिपरि चाहिँ तपाईँको त्यो बेलुकाको समयमा अथवा त्यो दिउँसोकै समयमा पनि त्यो दिन तपाईँहरूको काम छ भने चाहिँ त्यही अनुसारले प्लानिङ गर्नु होला, आफ्नो ट्राभललाई लिएर, स्पेसल्ली पार्किङ नपाउने समस्या हुन्छ, त्यो पछि तपाईँको जामको समस्या हुन्छ, अनि कतिवटा रोडहरू पनि ब्लक हुन्छ, त्यही भएर काहीँ त्यस्तो बेलुकाको समयमा काम गर्दै हुनुहुन्छ त्यो एरियामा चाहिँ तपाईँहरू हिँड्नुपर्छ भने चाहिँ त्यो टाइममा चाहिँ तपाईँले आफ्नो विशेष गरी आफ्नो ड्राइभिङ आफ्नो टाइमलाई चाहिँ अलिकति एक्स्ट्रा टाइम अलि अगाडि नै निस्किने गर्नुभयो भने चाहिँ एकदमै सजिलो हुन्छ।
1: नमस्ते नेपाल, नमस्ते नेपाल
0: कार्यक्रम नमस्ते नेपालमा म अब अझै पनि गीत सङ्गीततिर नै लाग्छु, र गीत सङ्गीतको क्रममा चाहिँ अब एउटा अर्को एउटा गीत म बजाउँदैछु, र त्यो गीत रहेको छ कोरीबाटी चिटिक्क परेकी।

बाबरी बाबरी बाबरीको बोट यो कोरीबाटी चिटिक्कै परे कि भन्ने गीत पछि अब फेरि लागौँ न्युजिल्यान्डको चाहिँ अपडेटतर्फ। र न्युजिल्यान्डमा चाहिँ धेरैवटा इभेन्ट कन्सर्टहरू भइ नै रहेको थिए गत महिनामा, एकदमै ब्याक टु ब्याक होइन, के अरे कति ऊ पनि थियो जस्तै क्यानबर्ट भएको थियो होइन, क्यान्टरबरी र अकल्यान्डको चाहिँ ब्याडमिन्टन टुर्नामेन्ट जुन चाहिँ क्राइस्टचर्चमा भएको थियो, अनि त्योभन्दा अगाडि चाहिँ कन्सर्टहरू भएको थिए, र नेपाल फेस्टिभल एकदमै ठुलो एकदमै सफलतापूर्वक लगभग लगभग 7-8 हजारको हाराहारीमा चाहिँ 7 हजार जस्तो लाग्छ मान्छेहरू चाहिँ उपस्थित थिए भन्ने कुराहरू पनि देखिएको छ। सो यो सबै भए पनि अहिले सुनसान जस्तो लागेको छ, तर सुनसान जस्तो लागे पनि तपाईँहरूलाई पक्कै पनि थाहा होला नेपथ्यको कन्सर्ट चाहिँ हुँदैछ र त्यो चाहिँ धेरै टाढा छैन, र मैले बुझेअनुसार चाहिँ नेपथ्यको टिकटहरू चाहिँ धेरै जसो स्ट्यान्डिङ टिकट चाहिँ सोल्ड आउट पनि भइसकेको छ, र केही सिटिङ टिकटहरू पनि बाँकी छ, र सम्भवतः यो एकदमै त्यो ठुलो कन्सर्ट नै हुन लागेको भन्ने पनि मैले बुझेछु नेपाली आर्टिस्टहरूकोलाई लिएर। यो र चाहिँ यो चाहिँ क्राइसिसमा नभएर अकल्यान्डमा मात्रै हुँदैछ योपल्ट, जतिजनाले टिकट काटिसक्नु भएको छ पक्कै पनि जानुहुन्छ होला, र त्यसको लागि चाहिँ होइन ह्याभ अ सेफ फ्लाइट, ह्याभ राम्रोसँग जानु होला, सेफ फ्लाइटमा नजाने ड्राइभमा जानेहरूले पनि सेभ गर्नु होला। र त्यति भन्दै म एउटा उसकै गीत चाहिँ बजाउँदैछु, अब नेपथ्यकै गीत, नेपथ्यको कुरा गरेपछि नेपथ्यको गीत नबजाउने कुरा भएन, र मलाई एकदमै मनपर्ने गीत

0: भेट मायाले हुन्छ सम्झना। मलाई कस्तो लाग्छ भने साँच्चीकै यो भेट्ने मान्छेहरू भेट्ने भने चाहिँ साँच्चीकै जोग एउटा भनौँ न त्यो लेखेरै आएको हुनुपर्छ कि जस्तो लाग्छ होइन। नत्र भने यति ठुलो छ यो संसार, यति ठुलो छ यो ब्रह्माण्ड होइन, अनि त्यसमा चाहिँ हामी चाहिँ सर्टेन मान्छेहरूसँग भेट्नुपर्ने, सर्टेन मान्छेसँग चाहिँ जीवन बिताउनु पर्ने, साथीहरू पनि फेरि सबैजना जो भेटे जति नहुने, सबै सर्टेन मान्छेहरू चाहिँ कनेक्ट हुने अनि साथी बन्ने होइन, यो कुरा एकदमै अचम्मै लाग्छ। अनि यो नेपथ्यको जोगले हुन्छ भेट भन्ने गीत चाहिँ मेरो वान अफ द फेभरेट नै हो। अनफोर्चुनेटली अब मेरो पर्सनल कारणले चाहिँ म योपल्ट जान पाइनँ, तर जतिजना जाँदै हुन्छ 10 मेमा 10th of May सन्डे चाहिँ अकल्यान्डमा चाहिँ धमाकेदार नेपथ्यको प्रस्तुति हुनेछ, र भोलि नै नेपथ्यको टिम चाहिँ न्युजिल्यान्ड आइपुग्ने भन्ने पनि मैले समाचार पढेको थिएँ। यो एकदमै रमाइलो साङ्गीतिक माहौल चाहिँ न्युजिल्यान्डमा हुँदैछ।
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
0: नमस्ते नेपाल सुन्दै हुनुहुन्छ, र नमस्ते नेपालको एपिसोडहरू तपाईँहरूले लाइभ सुन्न छुटाउनु भएको छ भने चाहिँ तपाईँहरूले प्रिन्स मिडियामा गएर नमस्ते नेपाल सर्च गर्नुभयो भने त्यहाँनिर पडका एपिसोडहरू हुन्छन्। अनि तपाईँले पडकास्ट चाहिँ जुन प्लेटफर्ममा सुन्नुहुन्छ, एप्पल पडकास्ट या स्पोटिफाई या जुनसुकै अरू एपबाट पडकास्ट सुन्नुहुन्छ भने पनि त्यहाँ चाहिँ यो रेकर्डेड एपिसोडहरू चाहिँ सुन्न मिल्छ, नमस्ते नेपाल भनेर सर्च गर्नुहोला। र अब जानकारीकै क्रमलाई चाहिँ अगाडि बढाउँ, र जानकारीकै क्रममा हाम्रो नेपाली दाजुभाइहरू जसको चाहिँ नेपाली पासपोर्ट छ, दाजुभाइ दिदीबहिनी आमा बुवा होइन, दाजुभाइ मात्रै भन्न मिलेन, नेपाली पासपोर्ट रिन्यू गर्नलाई चाहिँ हामीलाई कति दुःख छ भन्ने कुरा हामीले

मजाले बुझेको छौँ। यदि केही कथम चाहिँ न्युजिल्यान्डमा हामीले घुम्ती टोलीहरू आएको बेला पासपोर्ट रिन्यू गर्न पाइएन भने हामीले पुग्नुपर्ने हुन्छ अस्ट्रेलिया क्यानबेरा, होइन त। अब त्यसको लागि चाहिँ के भएछ भने हामीले न्युजिल्यान्डमा चाहिँ टाइम एन्ड अगेन चाहिँ पासपोर्ट टोलीहरू आउने गरेको छ र त्यहाँबाट चाहिँ हामीले सेवा लिइरहेछौँ। र इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने अब चाहिँ नेक्स्ट टोली चाहिँ कहिले आउँछ भनेर मैले चाहिँ एउटा नोटिस भेटाएको छु। यो चाहिँ त्यस्तै अप्रिलको सेकेन्ड विकतिर पब्लिस भएको नोटिसमा चाहिँ अनरेरी कन्सुलेट अफ नेपाल न्युजिल्यान्ड बाट चाहिँ पब्लिस भएको नोटिस छ। र त्यसमा चाहिँ के भनिएको छ भने अब नेक्स्ट मोबाइल टोली चाहिँ आउन सक्ने टाइम भने चाहिँ अलिक पछि अक्टोबर नोभेम्बर 2026 अक्टोबर नोभेम्बरतिर मात्रै छ। र आउँदाखेरि चाहिँ अकल्यान्डमा एउटा या दुईवटा कतिवटा त्यो खुलाएको छैन, तर अकल्यान्ड र क्राइस्टचर्च दुईवटा सिटीमा चाहिँ आउनेछ भनेर भनिएको छ। र यदि त्योभन्दा अगाडि कसैको पासपोर्ट रिन्यू गर्नु परेमा चाहिँ या त अब क्यानबेरा जानु पर्यो या त नेपालमा गएर चाहिँ गर्नु पर्यो। किन भन्दाखेरि बायोमेट्रिक प्रोसेस चाहिँ कम्पलसरी हुन्छ पासपोर्ट बनाउनलाई, र बायोमेट्रिक प्रोसेस कम्पलसरी हुने भएको भएर त्यो या त एम्बेसीमा या त पासपोर्ट अफिस नेपालमा चाहिँ जानै पर्ने हुन्छ। अब नेपालमा पनि अहिले त नयाँ सरकार आएको छ, अब यो कुराहरूमा पनि ध्यान जाओस्, होइन। कसैले चाहिँ यो सरकार समक्ष पनि यो होइन मेरो आवाजलाई पुर्याउन सक्नुहुन्छ भने चाहिँ नेपालीहरूलाई चाहिँ न्युजिल्यान्डमा पासपोर्ट रिन्यू गर्नलाई एकदमै दुःख छ, त्यो कुराहरूलाई चाहिँ बुझेर पक्कै पनि गई यहाँनिर न्युजिल्यान्डमा केही पर्मानेन्ट चाहिँ व्यवस्था गरिदिनु लागि पनि अनुरोध गर्छु। र यो मेरो म्यासेज चाहिँ नयाँ सरकार नेपालमा चाहिँ भइरहेको अहिले युवाहरूले चलाइरहेको नयाँ सरकारलाई चाहिँ पुगोस् भन्ने पनि अपेक्षा गर्छु। र पासपोर्टकै कुरामा जस्तै बच्चाहरूको केसमा चाहिँ के हुन्छ भने 5 वर्षसम्मको बच्चाहरूले चाहिँ बायोमेट्रिक गर्नु पर्दैन, त्यो कारणले गर्दाखेरि प्यारेन्ट्स या गार्जेनहरूले चाहिँ त्यो क्यानबेराको जुन एम्बेसी नेपाल एम्बेसी क्यानबेराको वेबसाइटमा चाहिँ इन्स्ट्रक्सन दिइएको छ, त्यही इन्स्ट्रक्सन फलो गरेर चाहिँ बच्चाहरूको पासपोर्ट चाहिँ अर्डर गर्न चाहिँ दिन सक्नुहुन्छ। र यो जानकारीसँगै अब म लाग्छु अर्को एउटा गीततर्फ, र यो गीत चाहिँ मेरो वान अफ द फेभरेट सङ पनि हो र डेफिनेटली मेरो नमस्ते नेपाल सोमा चाहिँ मैले विभिन्न जनरको गीतहरू बजाउँछु र यो सुन्नु होला। र मलाई मन परेको गीत तपाईँलाई मन पर्छ कि पर्दैन है त।

0: र यो त्यसैले हिँडे म भन्ने मेरो एकदमै मनपर्ने गीतपछि अब कार्यक्रममा धेरै समय छैन र अन्तिम एउटा जानकारी राख्दैछु। त्यो चाहिँ न्युजिल्यान्डकै लोकल न्युजिल्यान्डको नेसनल न्युज भनौँ होइन, आगामी आर्थिक वर्षको बजेट चाहिँ यही मे 28 चाहिँ सार्वजनिक हुँदैछ र अब न्युजिल्यान्डको अर्थतन्त्र विभिन्न किसिमले चाहिँ तलमाथि भइरहेको सिचुएसन छ अहिले होइन। अब कतिपय केसमा चाहिँ होइन ओसिआर रेटहरू स्टेबल भए पनि इन्ट्रेस्ट रेटहरू चाहिँ नघटेको अवस्था छ। सो अब यो बजेटमा के हुन्छ त्यो हामी एक्साइटेड छौँ हेर्नलाई, र विशेष गरी अर्थतन्त्रको सुधार, रोजगारीको अवसर होइन, अनि होइन ट्याक्सको चाहिँ रुल्सहरू के हुन्छ, अनि डेली एक्सपेन्सेसको कुराहरू अनि डेभलपमेन्टको कुराहरू, त्यो सबै कुराहरू चाहिँ समेटिनेछ र यो कुराहरूमा पनि हामी चाहिँ एकदमै हेरिरहेछौँ के हुन्छ भनेर। है त
1: तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
0: नमस्ते नेपाल रेडियो कार्यक्रमको आजको एपिसोड सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को हप्ता सोमबार बेलुका 8 पनि म तपाईँहरूसँग प्रत्यक्ष जोडिन आउने नै छु। यदि यो एपिसोड फेरि सुन्न चाहनुहुन्छ भने एनएनजेडएफएससीको वेबसाइट र फेसबुक ग्रुपहरूमा प्रसारण भइसकेका पोडकास्टका लिङ्कहरू भेट्न सक्नुहुनेछ। अर्को हप्तासम्मको लागि म बिदा चाहन्छु, हजुरहरूकै होस्ट पुरु तिम्सिना।